0: ले जे माले शाच अनर ले
1: जे गेगिन बाजन लर ले
0: नंग हरि थनजन अनर ले
1: चोपो छनसो छो छेचो नाचो सिपी गाच लेंसन जो जोकी ट्रिंजे जन